0: ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: त्यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: विक्रम सम्बत 2083 साल असार 22 गते सोमबार असार कृष्ण षष्ठी सन् 2026 जुलाई 6 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै बिनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: राहुल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोकका शुरू, सरकार फेरियो, असारे विकास उस्तै, सुध्रिएन खर्च प्रणाली, सरकार पपुलिस्ट, स्वेच्छाचारी र असफल भएको विपक्षीको आरोप, नेपाली चिया बजारमा सधैं भारतको अल्झो, सरकारको व्यवस्था न प्रयोगशाला न प्रोत्साहन, स्थानीय तहको अधिकारमा हस्तक्षेप लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको पात पतिंगरबाट प्रांगारिक मल शीर्षकको शुभ समाचार।
0: गोर्खाका चारवटा सामुदायिक वन समूहले वन जंगलमा कुहिएर खेर गइरहेको पात पतिंगरबाट प्रांगारिक मल बनाउन शुरू गरेका छन्। शहीद लखन गाउँपालिका एकको राम लक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोहीवडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पात पतिंगरबाट प्रांगरिक मल बनाउन शुरूआत गरेको हो। गोर्खा नगरपालिका आठको लुदी दाम गाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर पाँचको कलुवा गैरा आपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो। डिभिजन वन कार्यालय गोर्खाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पात पतिंगरबाट प्रांगरिक मल बनाउन शुरू गरेका हुन्। कार्यालयले सामुदायिक वन समूहहरूलाई प्रांगरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोर्खाका वन अधिकृत शिशिर लम्सालले बताएका छन्। त्यस्तै व्यवस्थापनमा सहयोग पुर्याउने पनि उनको भनाइ छ। वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उनले जानकारी दिएका छन्। कार्यालयको बायोमासमा आधारित प्रांगरिक मल उत्पादन कार्यक्रम अन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउँछन्। कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलदै गएको मिचा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा पनि सहयोग पुर्याएको छ। कार्यक्रम अन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पात पतिंगरहरू झाड़ी पात काठको टुक्रा संकलन गर्छ। संकलन भएका उक्त सामग्रीहरूलाई 5 देखि 8 फिट चौड़ाई र 3 देखि 5 फिट उचाइको लामो तह बनाएर खुल्ला ठाउँमा जम्मा गर्ने गरिन्छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अगाडि बढ़ाएको हो 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14.3 आना सरकारी तथा सार्वजनिक जग्गा रोका राख्ने काम अगाडि बढ़िसकेको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिका नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार गरेको थियो मन्त्रालयले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई 2083 असार 1 गते पत्राचार गरेको थियो त्यसै गरी सो आएको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्यीय सहजीकरण समितिलाई समिति गठन गरी कामलाई तीव्रता समेत प्रदान गरिएको छ मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम भइसकेको जानकारी दिनुभयो आयोगको प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकार सम्पन्न 8 सदस्यीय सहजीकरण समिति गठन गरी कामलाई तीव्रता प्रदान गरिएको छ रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित जग्गा रोक्का शुरू शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ
3: नेपाली चिया निर्यातमा सधैं भारतीय अल्झो सरकारको व्यवस्था न प्रोत्साहन न प्रयोगशाला शीर्षकमा नागरिक दैनिक खबर लेख्छ हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र अल्झनमा छ गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई निहुँ बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ सधैंजसो यही विषयलाई लिएर निकासीमा हुने किचलोले उत्पादनको मुख्य मौसम र गुणस्तरीय पत्ती हुने बेलामै व्यवसायले अवरोध खेप्नु परिरहेको छ यो वर्ष पनि पुरानै लफड़ा दोहोरियो फर्स्ट फ्लस वर्षभरिकै गुणस्तरीय पत्तीकै बेला भारतले करिब 2 महिना नेपाली तयारी चियाको आयातमा बखेडा झुकिदियो भारतीय टी बोर्डले दर्जनौं शर्त राखेर नेपाली तयारी चिया जाँचपछि मात्रै बिक्री गर्न पाउने प्रावधान लागू गर्यो भारतले आफ्नो बाहेकको चियालाई मात्रै गुणस्तरका नाममा निर्धारण गरेको यो शर्तले निकासीको 90% बजार हिस्सा भारतमै रहेको नेपाली चियालाई सोझै असर पर्यो तर करिब 2 साता यता भारतीय बजारमा नेपाली तयारी चियामा देखिएको अवरोध खुकुलो भएको छ अहिले चाहिँ भारतीय बजारमा हाम्रो चिया बिक्री केही खुकुलो भएको छ व्यवसायी गोपाल कटेलले भने भारतीय चियाको बजार सुरक्षित गर्न भारतीय पक्षले वर्षनी यही बेला नेपाली चियामा कड़ाई गर्ने व्यवसायीहरूको अनुभव छ भारतका व्यवसायी र त्यहाँको टी बोर्डले मुख्य उत्पादनका बेला नेपाली चिया आयात बन्द गर्ने रणनीति अपनाउँछन् एक व्यवसायीले भनेका छन् नेपाली चिया निर्यातमा सधैं भारतीय अल्झो शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो
2: सरकार गठन भएको 100 दिन पूरा भइसकी नयाँ र परिवर्तनको नारासहित बालिन्द्र शाह नेतृत्वमा बनेको सरकारका 100 दिनका काम कार्यवाहीबारे चर्चा शुरू भएको छ सरकारले 100 दिनमा गरेको उपलब्धिसँगै नयाँ सरकारको परराष्ट्र नीति र सम्बन्धका बारेमा पनि लेखाजोखा र बहस अझ अघि बढ़ेको छ बालिन्द्रको नेतृत्वमा सरकार गठन भएसँगै अमेरिकाबाट लगातार भएको उच्च स्तरीय भ्रमणले नेपालको छिमेकी राष्ट्र भारत र चीनबीचको सम्बन्धमा विभिन्न आशंका उठिरहेका छन् शाह प्रधानमन्त्री भएपछि नेपालमा पहिलो उच्च स्तरीय भ्रमण अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपूरले गर्नुभएको थियो। कपूर वैशाख सातमा नेपाल आउनु भएको थियो। त्यसबेला प्रधानमन्त्री शाहले कपूरलाई भेट दिनुभएन। लगतै दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख 27 नेपाल भ्रमणमा आउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक विदेशी प्रतिनिधिसँग एक्लै वान एन वान बैठक गर्ने तय भएको छ। प्रधानमन्त्री बालेन्द्र र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच एक्ला एक्लै भेटवार्ता हुन लागेको हो। आगामी मंगलबार बिहान 10:30 सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दुईजनाबीच भेटघाट निश्चित भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ। यसअघि प्रधानमन्त्री बालेन्द्रले कुनै पनि विदेशी प्रतिनिधिसँग एक्लै भेटवार्ता गर्नुभएको छैन। उहाँले राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्न अस्वीकार गर्दै परराष्ट्र मन्त्रालयलाई नै जिम्मा दिनुभएको छ। चिनिया उपमन्त्री यान आज नेपाल आउँदै रासोपा नेतृत्वमा सरकार गठनपछि उत्तरबाट पहिलो उच्च स्तरीय भ्रमण शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
3: सरकार फेरियो असारे विकास उस्तै शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक हप्ता अघि नै सूचित गरायो। काठमाडौँ महानगरपालिका वड़ा नम्बर 1 को भगवती बहाल सड़कको ढल निर्माण त्यही दिनदेखि शुरू हुन्छ। यता हतार हतारमा ढल निर्माण गरिन्छ, उता आकाशमा बादल मडारिन्छ। एक महिनामा निर्माण हुने ढल निर्माणको काम दुई हप्तामै सकिएपछि जनप्रतिनिधि र कर्मचारी मक्क पर्छन्। त्यसको परिणाम भोलिपल्टै देखियो। बुधबार दिउँसो आधा घण्टा पानी पर्दा नयाँ ढल निर्माण भए पनि त्यसको फिनिशिङ भइसकेको हुँदैन। ढल निर्माणका क्रममा पानी निकास हुने द्वारमा हिलोले टालिएपछि पानी बग्न पाउँदैन। एकैछिनमा सड़क जलमग्न हुन्छ। सड़कको फोहोर पानी घरभित्र पस्छ। मूल सड़कमै आवत जावत गर्न मुश्किल पर्छ। स्थानीयले निकास खुल्न यताउता हेर्छन् तर ढल निकासमा नै अवरोध भएपछि पानी जान सकेन। वड़ाध्यक्ष भरतलाल श्रेष्ठले भने एक महिनामा सकिने काम 14 दिनमै सकिएको भन्दै खुशी थिए। सड़कको ढल निर्माणका लागि एक महिना तोकिएको थियो तर आधा महिनामै सकियो। उनले भने वर्षालाई मध्यनजर गरेर छिटो गरिएको हो। ढल निर्माणको काम सकिएको र त्यसमाथि ग्राभेल गरेर कालोपत्र गर्न बाँकी रहेको उनी बताउँछन्। ढल निकासमा हिजो केही सुध्रिएको होला, उनले थुप्रिएको होला। उनले भने घाम लाग्यो भने पिच गर्ने हो। ठेक्का प्रक्रिया र बजेट व्यवस्थापनका कारण ढिलाइ भएको श्रेष्ठ बताउँछन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र सवारी नेतृत्वको सरकारको शुरूआती कार्यकाल 100 दिन लगभग असफल भएको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। सरकारले सार्वजनिक खर्चमा मितव्ययिता, प्रशासनिक सुधार र बालुवाटारको सट्टा सिंहदरबारबाट शासन चलाउने जस्ता केही सकारात्मक शुरूआत गरे पनि समग्रमा 100 दिन नागरिकको लाइफभन्दा लाइक सामाजिक सञ्जालको लोकप्रियतामा केन्द्रित भएको उनीहरूको निष्कर्ष छ। सरकार अधिनायक पाततर्फ उन्मुख भएको समेत विपक्षीहरूको निष्कर्ष छ। विपक्षी दलहरूको नजरमा सरकारले परम्परागत राजनीतिको केही शैलीलाई तोड्न खोजे पनि विधिको शासन र संसदीय जवाबदेताको कसीमा आफूलाई खरो उतार्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुशासन र सिंहदरबार केन्द्रित शासनको अभ्यासका लागि प्रधानमन्त्री शाहको प्रशंसा गरे पनि सरकारको समग्र कार्यशैली लोकतन्त्रको लागि चिन्ताको विषय भएको बताउनु भएको छ। त्यस्तै प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने दिशामा अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले सरकार अधिनायकवादतर्फ अगाडि बढ़ेको आरोप लगाएको छ। सरकारको 100 दिने कार्य प्रगतिको समीक्षा गर्दै प्रलोपले आइतबार पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको हो। त्यस्तै पीपुल फर्स्ट पार्टीले सरकारको 100 दिने कार्यशैलीको समीक्षा गर्दै 17 बुँदे टिप्पणी सार्वजनिक गरेको छ। पार्टीले सरकार जनअपेक्षा पूरा गर्न असफल भएको निष्कर्ष निकालेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो 100 दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गरिएको छ। त्यस्तै एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो 100 बुँदे प्रतिबद्धता पूरा गर्न पूर्ण असफल रहेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले सरकार आफूले देखाएको बाटोमा हिँड्न बाध्य हुने दावी गर्नुभएको छ। यसरी नै विपक्षी दलहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्। सरकार पपुलिस्ट, स्वेच्छाचारी र असफल शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
3: नेपाली कंग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित नयाँ पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ। त्यसबारे निर्णय लिन सोमबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। विशेष महाधिवेशनबाट कंग्रेसको नेतृत्वमा गगन थापा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन्। आन्तरिक चलोमा अल्झिएको कंग्रेस गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा 38 सीटमा खुम्चिन पुग्यो। चुनावी नतिजाले सानो बनाएको कंग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोड़मा पुगेको हो। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन्। बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवा निकट नेता मेन विश्वकर्माले बताउनुभयो। विश्वकर्माको भनाई छ, संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक बनाएर जाने विषयमा शेरबहादुर देउवाको सहमति रहन्छ। सोही अनुसार सोमबारको बैठकबाट हामी अघि बढ़िसक्यौं। यता कंग्रेस महामन्त्री गुरूराज घिमिरे भन्नुहुन्छ, केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी 42 जना मध्ये कतिजनालाई अटाउन सकिन्छ त्यसमा हामी सकारात्मक छौं, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ। पार्टी गठनमा जुट्यो देउवा पक्ष शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: असार 16 गतेदेखि देशभर मनसून प्रणाली सक्रिय हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। यो अवधिमा सुशासन कायम गर्ने काममा सरकारले केही गति लिएको देखिएको छ। सरकारले शुरूमै 100 दिनभित्र गर्ने कामको सूची सार्वजनिक गरेको थियो, त्यही अनुसार काम भइरहेको सरकारको दावी छ। यस अवधिमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारको